बनाए, जे सिमरन तुझको है नमाए, सिमर सिमर हर हर मन गाये, यो सिमरन सतगुर ते पाये, सदा सदा सिमर दिन रात।

रहाओ काट काट अंतर एको हर सोए गुर मिलिया एक प्रगट होए एको एक रहा परपूर साकत नर लोभी जाने दूर एको एक वर्त हर लोए नानक हर एको करे।

सब एक समय समावे गो, एको रूप एको बहुरंगी, सब एकत बचन चलावे गो, गुरुमुख एको